0: स्वतंत्रता सेनानियों के त्याग, तपस्या, संघर्ष और बलिदान की अमर गाथाएं समाहित हैं। हमारा तिरंगा हमें मां भारती के लिए समर्पित होकर कार्य करने की प्रेरणा देता है। आदरणीय प्रधानमंत्री श्री नरेंद्र मोदी जी के आह्वान पर मैं असम के सभी नागरिकों से आग्रह करता हूं कि आप हर घर तिरंगा अभियान में सहभागी बने और अपने अपने घरों पर तिरंगा फहराकर राष्ट्र के प्रति अपनी श्रद्धा और प्रतिबद्धता व्यक्त करें। धन्यवाद। जय हिंद।
1: एया आकाशवाणी गुवाहाटीर महाबाहु एटिया हुनो नेपाली अनुष्ठान
2: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस्। गंगा छेत्री बाता राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले देशको आशिष संसद स्वाधीनता दिवसको प्राक्षणमा आज राष्ट्रलाई उद्देश्य भाषण दिनुभएको छ। आकाशवाणीले बेलुकी 7 बजीदेखि राष्ट्रपतिको भाषण सोझै प्रसार गर्नुहुनेछ र दूरदर्शनको सम्पूर्ण च्यानलद्वारा यो भाषण प्रसार हुनेछ। हिन्दी र इङ्ग्रजी भाषणपछि नै दूरदर्शन र आञ्चलिक केन्द्रहरूले आफ्नो आफ्नो आञ्चलिक भाषामा राष्ट्रपतिको भाषण सम्प्रसारण गर्नेछन्। आकाशवाणीले राति 9:30 राष्ट्रपतिको भाषण आञ्चलिक भाषामा प्रचार गर्नेछ। समग्र देशले भोलि आशिष संसद स्वाधीनता दिवस उद्यापन गर्नेछन्। राज्यको भिन्न ठाउँमा स्वाधीनता दिवसको प्राय जस्तो प्रस्तुति सम्पूर्ण भएको छ। महानगरको खानापाडा केन्द्र रूपमा स्वाधीनता दिवस उद्यापन गरिएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले खानापाडामा स्वाधीनता दिवसको झण्डा उत्तोलन गर्नको साथसाथै आरक्षीलाई अभिवादन ग्रहण गर्नुहुनेछ। खानापाडामा हुने यो कार्यक्रममा परेड लगायतका एउटा सांस्कृतिक कार्यसूची पनि अनुष्ठित हुनेछ। गुवाहाटीको उच्च न्यायालयमा आशिष संसद स्वाधीनता दिवसको उद्यापन सम्पूर्ण भएको छ र गुवाहाटीको उच्च न्यायालयको मुख्य न्यायाधीश आशुतोष कुमारले गुवाहाटीको उच्चतम न्यायाधीशको पुरानो प्राङ्गण बिहान 8 बजी राष्ट्र झण्डाले उत्तोलन गर्नुहुनेछ। राज्य प्रत्येक जिल्लाको तथा सदरमा स्वाधीनता दिवसको उद्यापन जारी रहेको छ। ग्वालपारा जिल्ला प्रशासनले ग्वालपाराको सहरको जेटिएस खेल प्राङ्गणमा केन्द्र रूपमा स्वाधीनता दिवस पालन गर्नेछन् र आसामरिकी गृहवाहिनी, राष्ट्रिय शिक्षार्थी वाहिनी, सैनिक स्कुल लगायत अरू अरू शिक्षा अनुष्ठानका शिक्षार्थीहरूले परेडमा भाग लिनेछन्। राज्यको प्रत्येक जिल्लामा जनसाधारणले देशात्मरोध चेतनाद्वारा उद्यापित गर्नको निम्ति हर घर तिरङ्गा अभियान पूर्ण गतिमा रूपायण भएको छ। गुवाहाटीको ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरदेखि खानापाडासम्म आज बेलुकी 5 बजी हुने हर घर तिरङ्गाको यात्रामा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले भाग लिनुहुनेछ। साथै डिब्रुगढको टेङ्गाखाटमा हिजो अनुष्ठित तिरङ्गा यात्रामा केन्द्रीय बन्दर जहाज परिवर्तन र जलपथ मन्त्री तथा डिब्रुगढ लोकसभा समष्टिको सांसद सर्वानन्द सोनवालले राज्यको क्याबिनेट मन्त्री रामेश्वर तेलीले भाग लिनुहुनेछ। यो यात्रामा अंशग्रहण गर्दै सोनवालले भन्नुभएको छ कि तिरङ्गा यात्रा हाम्रो राष्ट्र ऐक्य र दायित्वबोध र देशको प्रति अगाध श्रद्धाको प्रकाश हो। भारतीय जनता पार्टीको उत्तर गुवाहाटीको संमण्डल समितिले भोलि उत्तर गुवाहाटीको विशाल तिरङ्गा यात्रा निकालेका छन्। उत्तर गुवाहाटीको मध्यमण्डपको मण्डल कार्यालयदेखि उत्तर गुवाहाटीको बारुबारी दुर्गा पूजा समिति खेल प्राङ्गणमा निस्केको तिरङ्गा यात्रामा केही मानिसले भाग लिएका छन्। डिब्रुगढ जिल्लाको प्रशासनको उद्योगमा राष्ट्रिय गीत वन्दे मातरमलाई सम्मान जनाउँदै यो उद्देश्यमा पदयात्रा अनुष्ठित भएको छ। बरपेटा बजाले जिल्लामा स्वास्थ्य र आन्तगाँथनी उन्नयनको क्षेत्रमा नयाँ संयोजन घटाउनको निम्ति आज 3 प्रकल्प खुला भएको छ। बरपेटा चिकित्सा महाविद्यालय र अस्पतालको 26 करोड रुपियाँको व्यय निर्माण गर्दै निस्काएको मातृ र शिशु चिकित्सालय, 12 करोड रुपियाँ व्यय निर्माण गरेको सर्वभोग महकुमा सामरिक चिकित्सालय र बजालीमा 16 करोड रुपियाँको व्यय निर्माण गरेको शहीद मदन राउता महकुमा असामरिक चिकित्सालयको खुला गरिएको छ। प्रकल्पको केहीवटा उद्घाटन आनुष्ठानिक स्वास्थ्य र परिवार कल्याण मन्त्री अशोक सिंगल मुख्य अतिथिको रूपमा उपस्थित रहनुभएको छ र साथै आज बिहान भागमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा उपस्थित महानगरीको समीवर्तीमा गाडीगाउँदेखि पूर्व धारापुर संजोगीको एउटा पुल पनि खुला भएको छ। यो कार्यसूचीको पछि नै मुख्यमन्त्री डाक्टर शर्माले बरुवापारा 2 नङ उपपथ र कालभाट खुला गर्नुहुनेछ र मुख्यमन्त्रीको यो भ्रमणले केही एउटा रहेको श्री श्री मानसा मन्दिर पनि दर्शन गर्नुहुनेछ। राज्यको बाण परिस्थिति सुस्थिर भए तापनि बाणमा अहिलेसम्म सम्पूर्ण रूपमा हटेको छैन र पानीको सुके तापनि प्रभावित इलाकाहरूमा परिस्थिति सृष्टि

रहेको छ र राज्यको सातवटा जिल्लामा विस्तीर्ण अञ्चल अहिलेसम्म बाढको चपेटमा परेको छ र साम्प्रतिक बाढको 317 गाउँ र 77,542 जना मानिस प्रभावित हुनको साथसाथै 9,908.85 हेक्टर कृषिभूमि क्षतिग्रस्त भएको छ। बाढमा मृत्यु भएको मानिसको संख्या 103 पुगेको छ र श्री विधानसभाको अध्यक्ष रञ्जित दासले हिजो बाढमा क्षतिग्रस्त भएका सराईदेव जिल्लाको सुमिनी गाउँ परिदर्शन गर्नुभयो र श्री दासले सुमिनी गाउँको राजुवा प्रेक्षागृहमा बाढ क्षतिग्रस्त जनसाधारणसित मत विनिमय गर्नको साथसाथै अञ्चलको विभिन्न समस्या बुझिलिनु भएको छ। घाम र प्रचण्ड गरमको निम्ति श्री भूमि जिल्लाको विद्यालयका समय अदली बदली गरिएको छ र काचर विद्यालयको परिदर्शन तथा जिल्ला प्राथमिक विषयलाई जारी गरेको निर्देशअनुसार आजदेखि जिल्लामा प्राथमिक विद्यालयहरूको बिहान 7:30 बजे आरम्भ गर्दै दिउँसोको 12 बजी छुट्टी हुनेछ। उच्चतर माध्यमिक विद्यालयदेखि 7 बजी पाठदान आरम्भ हुनेछ र 1 बजी छुट्टी हुनेछ र त्यसरी नै माध्यमिक र उच्चतर माध्यमिक परेको विद्यालयहरूमा पाठदान बिहान 7 बजेदेखि 1:15 बजेसम्म हुनेछ। सरकारी विद्यालय लगायत व्यक्तिगत खण्डको विद्यालयहरूको क्षेत्रमा यो निर्देशना लागू हुनेछ। त्यसरी नै श्रीभूमि जिल्लाको प्राथमिक विद्यालयहरूको बिहान 7:30 बजेदेखि 11:30 बजेसम्म माध्यमिक विद्यालयहरूको बिहान 7:30 बजेदेखि दिउँसोको 12 बजेसम्म र उच्च र उच्चतर माध्यमिक विद्यालयहरूको बिहान 12:30 बजेदेखि पाठदान निर्देश दिएको छ। नेदरल्यान्ड्समा बेल्जियममा हिजो पुरुष र महिलाको विश्वकप हकी प्रतियोगिता आरम्भ भएको छ र नेदरल्यान्ड्समा हुने पुरुष हकी विश्वकप भारत, वेल्स, इङ्ल्यान्ड र पाकिस्तानको सित एउटा ग्रुपमा रहेको छ। सुन्दर समाचार आजलाई पुरा भयो।

0: नमस्कार श्रोताबिन, हामी यहाँका अजमानी गुवाहाटीको महाबोध शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरो एमएफको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएमएनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयलाई स्टुडियोको घरिअनुसार 3:21:50 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेको छौँ हाम्रा आजका कार्यक्रमहरू। र श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम, र वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ भारतीय स्वाधीनता आन्दोलनमा गोर्खाहरूको योगदान, यो शीर्षकमा वार्ता, र वार्ताकार हुनुहुन्छ रत्ना छेत्री।
1: भारतको स्वाधीनता आन्दोलनमा गोर्खा समुदायले महत्त्वपूर्ण र गौरवपूर्ण योगदान दिएका छन्, जसमा आजाद हिन्द फौजमा सहभागिता र विभिन्न आन्दोलन र क्रान्तिकारी गतिविधिहरू प्रमुख छ। गोर्खाहरूले विभिन्न आन्दोलनहरूमा सक्रिय सहभागिता जनाउँदै देशलाई स्वतन्त्र बनाउन ठूलो त्याग र बलिदान गरेका थिए। उनीहरू केवल सैनिक रूपमा मात्र नभई राजनीतिक, सामाजिक तथा जनजागरणका क्षेत्रमा पनि सक्रिय थिए। गोर्खा वीरहरूमा दुर्गा मल्लको नाम विशेष रूपमा उल्लेखनीय छ। उनी नेताजी सुभाष चन्द्र बोसको आजाद हिन्द फौजका प्रमुख सदस्य थिए। भारतको स्वतन्त्रताका लागि संघर्ष गर्दै गर्दा उनी पक्राउ परे र 25 अगस्त 1944 अङ्ग्रेज सरकारले उनलाई फाँसी दियो। उनी आजाद हिन्द फौजको पहिलो गोर्खा शहीदका रूपमा चिनिन्छन्। यिनका साथै क्याप्टेन दल बहादुर थापा जस्ता योद्धाहरूले देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान बलिदान दिए। दार्जिलिङ र उत्तर पूर्वी राज्य जसमा असम, मणिपुर र साथै देहरादून जस्ता गोर्खेली बहुल्य क्षेत्रमा स्थानीय गोर्खाहरूले राष्ट्रपिता महात्मा गान्धीको असहयोग आन्दोलन र भारत छोड आन्दोलनमा सक्रिय रूपमा भाग लिए। छविलाल उपाध्याय उनी असममा गोर्खा समुदायका सबैभन्दा प्रतिष्ठित नेता थिए। सन् 1920 स्थापित असम प्रदेश कांग्रेस कमिटीको पहिलो सभापतिको रूपमा चयन भएर उनले असमका स्वतन्त्रता आन्दोलनलाई एक नयाँ दिशा दिएका थिए। दलबीर सिंह लोहार, जसलाई गोर्खाहरूको फलामको पुरुष मानिनेछ, उनी सन् 1921 महात्मा गान्धीको असमको डिब्रुगढ भ्रमणबाट प्रेरित भई स्वतन्त्रता संग्राममा भाग लिएका थिए। उनले सन् 1930 सविनय अवज्ञा आन्दोलन र 1931 ऐतिहासिक डिगबोई तेल रिफाइनरी मजदूर आन्दोलनको नेतृत्व गरे, जसका कारण उनलाई ब्रिटिस

सरकारले जेल पठाएको थियो। स्वतन्त्रता पछि उनी असम विधानसभाका पहिलो गोर्खा विधायक बने। देवचरण उपाध्याय उनले असममा ब्रिटिस विरोधी गतिविधिहरूमा सक्रिय रूपमा भाग लिएका थिए। गुवाहाटी र जोरहाट जेलमा कैद हुँदा उनले ब्रिटिस शासनको विरुद्धमा आमरण अनसन बसेर जेलभित्रै आफ्नो प्राण उत्सर्ग गरेका थिए। भक्त बहादुर प्रधान र अनन्त लाल शर्मा यी योद्धाहरूले दलबीर सिंह लोहार सँगै मिलेर सविनय अवज्ञा आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए र ब्रिटिसहरूद्वारा कारागार चलान गरिएका थिए। इनका साथै असमका स्थानीय गोर्खाहरूले महात्मा गान्धीको असहयोग र भारत छोड आन्दोलनमा व्यापक रूपमा भाग लिएका थिए। उनीहरूले गोर्खा बहुल क्षेत्रहरूमा राष्ट्रिय चेतना फैलाउनका साथै ब्रिटिस विरोधी जुलुस र प्रदर्शनहरूको अग्र पंक्तिमा रहेर काम गरे। मणिपुरको इतिहासमा यी गोर्खाहरूले ब्रिटिस विरोधी सैन्य विद्रोह र आजाद हिन्द फौजको अभियानमा महत्वपूर्ण भूमिका निभाएका थिए, जसमा सुबेदार निरञ्जन सिंह छेत्री को नाउ अविस्मरणीय छ। उनी मणिपुरका प्रथम गोर्खा स्वतन्त्र सेनानी हुन्। सुरुमा ब्रिटिस सेनामा रहेका उनी मणिपुरका क्रान्तिकारी राजकुमार युवराज टिकेन्द्रजीत सिंहको देशभक्तिबाट प्रेरित भई ब्रिटिस सेना छाडेर मणिपुरको रैथाने विद्रोही सेनामा सामेल भए। राजकुमारले उनलाई विद्रोही सेनाको सुबेदार पद दिएका थिए। सन् 1891 को मणिपुर विद्रोहमा ब्रिटिसहरू विरुद्ध वीरतापूर्वक लडेका कारण उनलाई 8 जुन 1891 मा ब्रिटिस सरकारले फाँसी दिएको थियो। दोस्रो विश्वयुद्धको समयमा नेताजी सुभाष चन्द्र बोसको भारतीय राष्ट्रिय सेनाले मणिपुर मोइराङमा पहिलो पटक भारतीय झण्डा फहराएको थियो। यस अभियानमा मणिपुरका स्थानीय गोर्खाहरूले भारतीय राष्ट्रिय सेनालाई गुप्तचरी रासन पानी र बन्दोबस्तीको सामानहरू पुर्याएर ठूलो सहयोग गरेका थिए। सिक्किमबाट स्वतन्त्र संग्राममा होमिएका गोर्खाहरूले महात्मा गान्धी र नेताजी सुभाष चन्द्र बोसका आन्दोलनहरूमा पहाड़ी क्षेत्रमा विस्तार गरे। त्रिलोचन पोखरेल, जसलाई सिक्किम र उत्तर बंगालमा बन्दे पोखरेल पनि भनिन्थ्यो, उनी महात्मा गान्धीको विचारबाट यति प्रभावित थिए कि उनी साबरमती आश्रममा गान्धीजी सँगै बसेर असहयोग सविनय अवज्ञा र भारत छोड आन्दोलनमा सक्रिय भाग लिए। उनले सिक्किममा किसानहरूमा स्वदेशी आन्दोलन र खादीको प्रवर्धन गरेका थिए। हालै सिक्किम सरकारले उनको सम्मानमा पाक्योङ विमानस्थलको नाम त्रिलोचन पोखरेल अन्तर्राष्ट्रिय विमानस्थल राख्ने घोषणा गरेको छ। हेलेन लेप्चा दक्षिण सिक्किमको साङ्गु गाउँमा जन्मेकी एक महान महिला स्वतन्त्रता सेनानी हुन्। उनले बिहार र उत्तर प्रदेशका क्षेत्रमा स्वतन्त्रता आन्दोलनको नेतृत्व गरिन्। 1920 को बिहार बाड़ीमा निस्वार्थ भावले गरिएको सेवा देखेर महात्मा गान्धीले उनलाई सावित्री देवी नाउ दिएका थिए। जब नेताजी सुभाष चन्द्र बोसलाई कालिम्पोङ खरसाङको गिद्दा पहाडमा नजरबन्द गरिएको थियो, तब उनले रोटी भित्र गोप्य पत्रहरू लुकाएर नेताजीलाई ब्रिटिसको कैदबाट उम्कन र अफगानिस्तान भाग्न राजनीतिक सहयोग गरेकी थिइन्। भारत अफगानिस्तान भाग्न रणनीतिक सहयोग गरेकी थिइन्। भारत सरकारले उनलाई ताम्रपत्र दिएर सम्मानित गरेको छ। हिमाचलका गोर्खेली क्याप्टेन रामसिंह ठाकुरले पनि भारतीय राष्ट्रिय सेनामा कतिपय प्रेरणादायक कार्य गरे र राष्ट्रियको स्वतन्त्रको लागि आफ्नो जीवन समर्पित गरे। देहरादूनको प्रमुख गोर्खा स्वतन्त्रता सेनानीमा मेजर दुर्गा मल्लका साथै अमर सिंह थापा र गोपाल सिंह राणा जस्ता वीर योद्धाहरूले भारतीय स्वाधीनता संग्राममा अघि बढेर भाग लिएका थिए। अङ्ग्रेजहरू गोर्खालीहरूको यो अद्भुतपूर्ण साहसबाट यति प्रभावित भए कि उनीहरूले आफ्नो शत्रु वीर गोर्खालीहरूको सम्मानमा पनि कतिपय जग्गामा स्मारक बनाए। समग्र भन्नुपर्दा गोर्खालीहरूको स्वाधीनता संग्रामको इतिहास त्याग साहस र मातृभूमि प्रतिको अगाध प्रेमको स्वर्णिम अध्याय हो। शक्तिशाली साम्राज्यहरूको अगाडि पनि कहिल्यै नझुक्ने उनीहरूले अदम्य साहसले गोर्खेलीलाई सधैँ स्वतन्त्रता र सार्वभौम राष्ट्रको रूपमा विश्व सामु चिनाइ राख्यो। उनीहरूले केवल भूगोलको रक्षा गरेनन्, बल्कि नेपाली हुनुको गौरव र वीरताको पहिचान समेत बचाइ राखे। गोर्खाली वीरहरूले बगाएको रगत र पसिनाकै जगमा आजको स्वतन्त्रता भारत खडा छ। उनीहरूको यो ऐतिहासिक योगदानले हामीलाई आफ्नो देश संस्कृति र स्वतन्त्रताको रक्षा गर्न सधैँ प्रेरणा दिइरहनेछ। इतिहासको यो वीर गाथालाई
आत्मसात गर्दै राष्ट्रिय

0: एकता र समृद्धिको बाटोमा अघि बढ्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हो।
1: श्रोताहरूले निजल सुनुदो वार्ताको कार्यक्रम अन्तर्गत भारत स्वाधीनता आन्दोलनमा गोर्खाहरूको योगदान यो शीर्षकमा वार्ता र वार्ताकार हुनुहुन्थ्यो रत्न छेत्री र साथै यो वार्ता आज पहिलो प्रसारण हो। श्रोताबिन कार्यक्रमको अघिल्लो चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ आशिष चक्रवर्तीका केही गीतका कोसेलीहरू। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस् आशिष चक्रवर्तीको कण्ठमा यो गीत र गीतको बोल छ तिम्रो याद आउने नगर।